0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरूको सुन्दर नगर बिरुनी नगर सुर्खेतको दैलेख चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
0: तपसिल
1: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
0: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
1: बिना सेवा पनि उपलब्ध गराइनेछ।
0: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
1: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
0: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
0: नोट,
1: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
0: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
1: रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280
0: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।
2: सबैभन्दा प्यारो शब्द आमा, जसले 9-9 महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमाप्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

0: 90 दिनमै अंग्रेजी भाषा बोल्न र लेख्न ग्यारेन्टीका साथ सिकाइने सुर्खेतको एक मात्र इन्स्टिच्युट
1: इन्टरनेसनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट।
0: हाम्रा विशेषताहरू:
1: अंग्रेजी भाषा सिकेपछि अंग्रेजी विषयमा 99% मद्दत गर्ने, कक्षा 6 देखि डिग्रीसम्मको अंग्रेजी ट्युसन लिन नपर्ने, साथै ग्रामरमा पूर्ण रूपमा र सम्पूर्ण फ्री राइटिङमा सहयोग गर्ने,
0: विद्यार्थीको क्षमताको आधारमा कक्षा सञ्चालन हुने, पहिलो दिन मात्र नेपाली बोल्न पाइने, दोस्रो दिनबाट अंग्रेजी बोल्न सिकाइने, साधारण बोल्न र लेख्न 8 दिनमै सकिने,
1: प्रत्येक दिन 2 जनाको बीचमा 1 घण्टा लेख्ने र 1 घण्टा बोल्ने व्यवस्था गरिने,
0: हप्तामा 1 पटक परीक्षा हुने र 90 दिनसम्म विद्यार्थी असफल भएमा निशुल्क सिकाइने,
1: अडियो भिडियो क्लास एन्ड प्रोजेक्टरको व्यवस्था भएको, साथै विदेशीसँग कुराकानीको व्यवस्था मिलाइने,
0: बेसिक एडभान्स एन्ड डिप्लोमा पास भइसकेपछि बोर्डिङ स्कूल, आईएनजीओ, एनजीओ र अन्य अफिसमा जागिर पाउन सजिलो,
1: अंग्रेजी भाषा सिकेपछि मेजर इङ्ग्लिस र विज्ञान विषयलाई सहयोग गर्ने,
0: अंग्रेजी भाषा सिकाउने शिक्षक 2061 सालबाट पढाएको अनुभव प्राप्त, साथै आफ्नै किताबबाट सिकाइने र सीसी क्यामेराबाट निगरानी गरिनेछ
1: र कम्प्युटरका सबै कक्षाहरू बत्ती नभएको बेला पनि सञ्चालन भइरहेका छन्।
0: सम्पर्क इन्टरनेशनल इङ्ग्लिस ल्याङ्ग्वेज एन्ड कम्प्युटर इन्स्टिच्युट, लक्ष्मी अलगाडी, वीरेन्द्रनगर, सुर्खेत। सम्पर्क मोबाइल 98486076656।

0: आखिर तिमी किन मान्दैनौ त्यो केटासँग बिहे गर्न? परिवार धनदानी छ, केटा ह्यान्डसम छ, तिम्रै खुसीको लागि त भनेको मैले
1: गर्दिनु हो बेटे, चाहिँदैन मलाई धन सम्पत्ति, कति हुने मेरो बोयफ्रेन्ड छ भने हो
2: खै यसले भनेको मान्ने होइन, धनी घरमा दिनु पाए त उसले धन सम्पत्ति थाहा त हुन्थेन बुढो, भनेको मान्ने भए त सम्पत्ति हाम्रै नै हुन्थ्यो, खै के गर्ने
0: सोझो औलाले घिउ आएन भने औला कसै बङ्ग्याउनु पर्छ मैले राम्रोसँग थाहा छ। मैले राम्रो मुखले भनेर मानिस न खोज्यो त अब तैँले मैन भयो, तर त्यो के अरे वाइफ फ्रेन्ड कि वाइफ फ्रेन्डलाई म गुन्डाबाट मार्न लागि थियो, अब अर्को सामान हो

कतै साँच्चीको दुर्बला मारिदिइहाल्यो भने मेरो के हालत होला? बरु जिउँदो रह्यो भने हामी कर्काको नभए पनि कम्तीमा देखा देख्दा खाना पाउँछ।

0: 的跟当兵。
1: 这是哪个呢？帮你们听哪位那个？你是你们还没敢干过，你们是干过。反正你们还不习惯，没错。

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले 9-9 महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

सबैभन्दा प्यारो शब्द आमा, जसले नौ नौ महिना आफ्नो कोखमा राखेर यो धरतीमा जन्म दिन्छिन् र आफू मरिमेटी खाई नखाई अनि दुःख पीड़ा केही नभनी तिनै सन्तानलाई हुर्काउँछिन् अनि बढाउँछिन्। यो संसारमा यदि कोही निस्वार्थ मान्छे छ भने त्यो नाम हो आमा। तर जब तिनै आमाले आफ्नो सन्तानलाई चटक्क छोडेर यो संसारदेखि विदा लिएर जान्छिन्, त्यसपछि आमा गुमाउँदाको पीड़ा कस्तो हुन्छ त्यही भोग्नेलाई मात्र थाहा हुन्छ। त्यस्तै पीड़ाले भरिएको गीत जुन जन्म दिने सम्पूर्ण आमा प्रति समर्पित छ, पक्कै तपाईँको मन छुनेछ। मेरी आमा आउँदिनन् फर्केर।

0: तिमी किन मान्दैनौ त्यो केटासँग बिहे गर्न? परिवार खानदानी छ, केटा ह्यान्डसम छ, तिम्रै खुसीको लागि त गरेको मैले
1: गरिदिनु बेचे चाहिँदैन मलाई धन सम्पत्ति कति हुने मेरो बोइफ्रेन्ड छ भनेर
2: खै यसले भनेको मान्ने होइन धनी घरमा दिनु पाए त उसलाई धन सम्पत्ति थाहा छ हुन्थेन बुढो भनेको मान्ने भने त सम्पत्ति हाम्रा नै हुन्थ्यो खै के गर्ने
0: सोझो औलाले घिउ आएन भने औला कसरी बङ्गाउनु पर्छ मलाई राम्रोसँग थाहा छ तैँले राम्ररी मुखले भनेर मानिस नै खोज्यो त अब तैँले मानिन भयो तर त्यो के अरे वाइट फ्यान्सी वाइट फ्यान्सीलाई म गुन्डाबाट मार्न लागिन्छु अब अति समान होस् मानु

कतै साँच्चीको धुर्बलाई मारिदिइहाल्यो भने मेरो के हालत होला? बरु जिउँदो रह्यो भने हामी एकअर्काको नभए पनि कम्तीमा देखा देख्दा गर्न पाउँछौ।

त्यसो नगर्न पाउनु मात्र माया होइन नि त यो जुनमा हामी एकअर्काको हुन नसके पनि अर्को जुनमा अवश्य गर्नेछौँ।

0: छवि तिमी आमा नभएपछि तिमी छैन।
1: तिम्रो लागि आमा भने पनि म हुँ, बुवा भने पनि म हुँ,
0: म पनि मुटुको रोग।
1: तिम्रो काका काकीले पैसाको लागि जे पनि गर्न सक्छ।
0: केही गरी म तलमाथि भइहालेँ भने
1: तिम्रो खुसी खोसिनु पो हो कि बुवा? त्यस्तो नभन्नुहोस्,
0: हजुरलाई केही पनि हुँदैन।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय धेरै नगर सुखेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग मुटु तथा मुखको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं।

0: हामी सबैको बुलबुले एफएम 103.4 MHz।
1: सुवर्ण अवसर
2: तपाईहरुका सुन्दर नगर विरुनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा

0: हामी सबैको बुलबुले एफएम 103.4 MHz।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: तपाईहरूको सुन्दर नगर विभिन्न नगर सुर्खेतको दलहित चुकमा तपाईहरूको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडियन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत, साउदी, दुबई, कतार, बहराइन, मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आई वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ।
1: तपसिल
2: माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
1: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
2: दिन सेवा पनि उपलब्ध गराइनेछ।
1: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
2: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
1: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
1: नोट,
2: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
1: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
2: रेडियन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280
1: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।

यस वर्षको तीज दशैं र तिहारलाई अझ भव्य र खुसियाली बनाउन शिवशक्ति मोबाइल सेन्टरले ल्याएको छ आकर्षक उपहार योजनाहरू। भाग्यशाली एकजनालाई स्मार्टफोन जित्ने सुवर्ण अवसर प्रदान गरिएको छ। नयाँ मोबाइल खरिद गर्दा, कुनै पनि एक्सेसरी सामान खरिद गर्दा, बिग्रिएका मोबाइल मर्मत गर्दा र ₹100 भन्दा माथिको सामानहरू खरिद र मर्मत गर्ने ग्राहक महानुभावहरूको लागि आकर्षक उपहारहरू लक्की ड्र मार्फत प्रदान गरिनेछ। यो अफर सीमित अवधिको लागि मात्र रहेको सहर्ष जानकारी गराउँदछौ। अफर लागू हुने मिति 2083 असार 25 गतेदेखि 2083 मंसिर 10 गतेसम्म। भाग्यशाली एकजनालाई स्मार्टफोन, भाग्यशाली 10 जनालाई एयरपोर्ट, भाग्यशाली 8 जनालाई स्पिकर र भाग्यशाली 2 जनालाई स्मार्ट वाच बम्पर उपहार स्वरूप प्रदान गरिनेछ। शिवशक्ति मोबाइल सेन्टरबाट सामान खरिद गर्नुहोस् र बम्पर उपहार जित्नुहोस्। शिवशक्ति मोबाइल सेन्टर वीरेन्द्रनगर लाटिकोली लाइन मंगलडी चौकदेखि 150 मिटर तलतिर बाटोको पूर्वपट्टि। मोबाइल नम्बर 9860734355।

0: कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय वीरेन्द्र नगर सुकेतबाट स्वास्थ्य सम्बन्धी जनहितमा जारी सन्देश। मद्यपान धुम्रपान र सुर्तीजन्य पदार्थ र अधिक नुन सेवनले उच्च रक्तचाप श्वास प्रश्वास सम्बन्धी रोग गुटु तथा मुक्तको क्यान्सर लगायत स्वास्थ्य समस्याहरू हुन सक्ने भएकोले यसको सेवन नगरौं।
1: कम्तीमा वर्षमा एक पटक नियमित स्वास्थ्य परीक्षण गरौं जसको कारणले उच्च रक्तचाप मधुमेह भिडौलाको समस्या क्यान्सर साथै अन्य नसर्ने रोगहरूको समयमा नै पहिचान भई रोगको जटिलताबाट समयमा नै बचाउन सकिन्छ। प्रदेश सरकारले स्थानीय तहहरूसँग सहकार्यमा सञ्चालन गरेको नागरिक परीक्षण कार्यक्रममा सहभागी हौ।
0: ट्राफिक नियमको पालना गरौं, जथाभावी सडक पार नगरौं, जेब्रा क्रसिङबाट मात्र सडक पार गरौं, साथै तीव्र गतिमा सवारी साधन नचलाऊ, मोटरसाइकल पछाडि बस्नेले पनि हेलमेट प्रयोग गरौं,
1: मानसिक तनाव रहित जीवन जिउने अभ्यास गरौं र कुनै मानसिक समस्या आएमा तुरन्त मनोसामाजिककर्तासँग परामर्श लिने गरौं। आत्महत्याको सोच आएमा टोल फ्री नम्बर 1166 नम्बरमा परामर्श सेवा लिने गरौं।
0: तत्काल एम्बुलेन्स सेवा लिन टोल फ्री नम्बर 102 तथा स्वास्थ्य सम्बन्धी गुनासो र सूचनाहरूका लागि

0: टोल फ्री नम्बर 115 सम्पर्क गरौ।
1: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य बीमा गर्ने गरौ। सामाजिक विकास मन्त्रालयले ख वर्गको अपाङ्गता भएका व्यक्तिहरूको 50% र आश्रय स्थलमा रहेकाहरूको 100% स्वास्थ्य बीमामा एकदान रकम बेहोर्ने हुँदा यसको सदुपयोग गरौं।
0: मौसम अनुसारको फलफूल हरियो साग सब्जी खाने गरौं। म्याद गुज्रेका, लेबल नभएका, ढुसी परेका, सडे गलेका खाद्य तथा पेय पदार्थको सेवन नगरौं।
1: स्वास्थ्य सम्बन्धी सेवा लिँदा सरकारी वा इजाजत प्राप्त निजी स्वास्थ्य संस्थाबाट मात्र सेवा लिने गरौं।
0: स्वास्थ्यको कारणले हुने आर्थिक जोखिम कम गर्न अनिवार्य स्वास्थ्य

बडमुलो रोग सम्बन्धी पशुपन्छी विकास निर्देशनालय सुर्खेतको सूचना। हाल नेपालको झापा, मोरङ, सुनसरी र चितौन लगायतका जिल्लाको कुखुराहरूमा बडफ्लु रोग देखा परेको सन्दर्भमा सुर्खेत जिल्लाका पन्छी पालक कृषकहरूले आफूले पालेका पन्छीहरूलाई बडफ्लुबाट बचाउन निम्न अनुसारका सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछौ। पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी प्रवेश नगराउनु हुन, फर्म परिसरभित्र प्रवेश गराउनै पर्ने भएमा निसंक्रमण गरेर मात्र फर्ममा प्रवेश गराउनु हुन, एक फर्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा नजानु हुन, प्रयोग भइसकेको अन्डा राख्ने कागजको क्यारेट पुनः प्रयोग नगर्नु हुन, फर्म फोहोर प्रवेश गर्ने ढोका अनिवार्य रूपमा चुना लगायत निसंक्रमण औषधि राखिएको फुट बाथ प्रयोग गर्नुहुन र प्रत्येक पटक प्रवेश गर्दा फुट बाथमा टेकेर वा स्प्रे गरेर मात्र फर्ममा प्रवेश गर्नुहुन, फोहोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्नुहुन, फोहोरभित्र बाहिर दैनिक रूपमा निसंक्रमण गर्नुहुन, पन्छी फर्म र मासु पसलमा काम गर्ने व्यक्तिहरूले पन्जा मास्क लगाउने, नियमित हात धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेनरी प्रमाण पत्र लिएर मात्र गर्नु गराउनुहुन, कुखुराको मासु र अन्डा राम्ररी पकाएर मात्र सेवन गरौं। पुनश्च अकस्मात धेरै संख्यामा पन्छी कुखुरा बिरामी परेमा वा मरेमा तुरन्त पशुपन्छी विकास निर्देशनालय सुर्खेत, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नजिकको स्थानीय तह पशु सेवा शाखामा सम्पर्क गरी जानकारी गराउ। थप जानकारीका लागि 98582585 सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। पशुपन्छी विकास निर्देशनालय सुर्खेत।

0: ए नानी, घर त हालियो, घरका सम्पूर्ण सामग्री पनि चाहिएको छ, तिमीले चाहिँ कहाँबाट लियौ?
1: अहो बाजे, तपाईँलाई घर सजावटको लागि टाइल मार्बल चाहिएको हो भने त वीरेन्द्रनगर 4 एरी चोकको न्यू सगरमाथा सप्लायर छँदैछ नि, त्यही जानु न।
0: ए हो र, हस् नानी।
1: हामी कहाँ टाइल मार्बल तथा सेनेटरीका सामानहरू होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ। प्रोप्राइटर दिपेन्द्र बहादुर खड्का, न्यू सगरमाथा सप्लायर्स, वीरेन्द्रनगर 4 एरी चोक, सुर्खेत, कुमारी बैंक बसेको घर। फोन नम्बर 083-522-233, मोबाइल नम्बर 98-580-40-316 र 98-448-11-354।
2: आफ्नो व्यापार व्यवसायलाई अगाडि बढाउनको लागि र व्यवसायिक सूचनाको जानकारी दिनको लागि
3: के तपाईँ गतिलो माध्यमको खोजीमा हुनुहुन्छ? आउनुहोस्, माध्यम हामी बनिदिन्छौ।
2: विज्ञापन नै लगानी हो, उचित प्रतिफल आउने ठाउँमा लगानी गरौँ, मुनाफा बढाउँ।
3: विज्ञापन शाखा
1: सम्पर्क वीरेन्द्रनगर 9 लाटीकोइली सुर्खेत, फोन नम्बर 083-523-0075, मोबाइल नम्बर 98-480-53-355 र 98-580-11-354।

सयौं हजारौं लाखौं बिन्ती बिसाएँ मैले तिमीलाई, तर खै तिमीले मेरो पीडा बुझेको। म त मात्रै तिमीसँग मात्र उनको खुसी।

0: पीडामा छिनुनी रुदै छिन् कि हाँस्दै छिन्
1: अनौठो परीक्षा
2: हजुर तपाईँ हाम्रै मनमुटुमा बस्न सफल बहुचर्चित सरदार किरण बाबु पुलको शब्द संगीतमा मनिष खड्का मिलको लोकदोहोरी गीत संग्रह अनौठो परीक्षा सीआरबीटी 01600 21917 PRBG 6052882

सुपा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा दिपेन्द्र ओलीको लोकदोरी एल्बम एक दिन मर्नु छ। लय शब्द दिपेन्द्र ओली, एरेन्जर यमन खनाल, स्वर दिपेन्द्र ओली र पूर्णा कलाविसी। सुपा देउराली म्युजिक प्राली मार्फत सर्वत्र बजारमा उपलब्ध छ। खोजी सुन्न नभुल्नुहोला। प्रबन्ध निर्देशक यमन खनाल 9894404।

0: होइन, यो घरमा जहिले पनि साँझ परेपछि अध्ययारै अध्ययारो हुन्छ। अरूको घरमा हेर्नुहोस् त, उज्यालो झकमक्क देखिएका छन्। हामीले पनि एउटा राम्रो र भरपर्दो सोलर जोडौँ भनेको कहिले मान्ने होइन?
1: हो नि, मैले पनि नजोड्ने भनेको त कहाँ हो र, राम्रो र भरपर्दो सोलर पाइनु पनि त पर्यो नि।
0: यसको लागि किन चिन्ता? हाम्रो वीरनगर सनिहल लाइनमा रहेको धौलागिरी सोलर छँदैछ नि।
2: हाम्रा सेवाहरू
0: सोलर सिस्टम 20 वाटदेखि 1000 वाटसम्मका सबै सोलरहरू, इन्भर्टर ब्याट्री, इन्डियन इन्भर्टर ब्याट्री, सोलर वाटर हिटर सानोदेखि ठुलोसम्म, सोलर बल्ब, कन्ट्रोलर, सडक बत्ती, सोलर पम्पिङ, डिस्टिल वाटर,
1: सोलर इन्भर्टर ब्याट्री मर्मत र सोलर सम्बन्धी सम्पूर्ण सामानहरू पाउनुका साथै मर्मत पनि गरिन्छ। धौलागिरी सोलर, वीरेन्द्रनगर छ, सनिहल लाइन, सुर्खेत। प्रोप्राइटर प्रताप रेग्मी। मोबाइल नम्बर 9836 57 8।

0: त्यो आँखा देख्नु निकै
1: आँखा यहाँ गुम्मा हुन्छ
0: हुन्छ हुन्छ नि
2: भन्छ कुरा गर्छ
1: अहिले कु गरेर उता भित्ता पुऱ्याउँछ नि दाल थाहा पाउँछ मान्छे हेर्दाखेरि 25 किलोको छ पुरा 50 किलो भन्छ